अर्सिङ गर्ने टिआइटी बस्काङ दामनै चेब्रिय हास्तेनी बेबा खाङ्कर फेराङ गगै वाते वाइमान हुने हजाग मङ्ग्रखा नबर्दैबार नाइखुङ तिनी सालनी साकानी तुङमारी तङ्गानो 35 डिग्री सेल्सियसनि गानागिनी आसौ जरा जों सायमान लाख्या ताबुक जरानि ककबरग निउज हेडलाइन्स रक